0: استجابة جهود أفريقية نحو التعامل مع فيروس إيبولا والتي تعاني منها أفريقيا حاليا. ومن المؤكد أنه قبل ذلك في 4 مايو بعثت الهند أول دفعة طبية إلى المركز المعني، كما قد أعربت الهند استعدادها لاستمرار دفعات المساعدات إلى الدول التي تعاني من تحديات الفيروس. وزير العلوم والتكنولوجيا الدكتور جيتندرا سين أجرى محادثات مع وزير تورينغيا بألمانيا حول اتصالات كوانتم والنظام الفوتوغرافي والصناعات تقودها تكنولوجيا في نيودلهي. متحدثا بالمناسبة أكد السيد سين بأن دولة اليوم تستضيف ثالث أكبر نظام بيئي للمنشآت، كما تعرض فرصا بارزة للتعاون العالمي. أطلقت روسيا مئات المسيرات وعشرات الصواريخ نحو عاصمة أوكرانيا كييف ومدن أوكرانية أخرى، والتي نتجت عن مقتل 16 مدنيا، كما أصابت مئات شخص آخرين بالجروح. وأفادت السلطات الأوكرانية بأن بعض الأشخاص الذين وقعوا ما بين المباني المنهارة وبقاياها، وأكد بأن رجال الطواري على قدم وساق ويحفرون من أعماقها لكي ينقذوا الأشخاص الذين وقعوا فخا للانهيار. حاكم البنك المركزي في سريلانكا السيد ناندلال فيرسانغي حذر بأن ارتفاع الأسعار في البلاد يمكن أن يرتقي إلى ما يقرب إلى 7% إذا استمر النزاع في الشرق الأوسط، والذي يدفع أسعار الوقود على مستوى العالم. في مقابلة له مع قناة أخبارية محلية، إنه أكد بأن أعلى قيمة الطاقة تنشأ ضغطا على تدافعيا في دول الجزيرة، والتي هي لا تزال تستعيد نفسها من أسوأ أزماتها الاقتصادية في عام 2022. قتل ما لا يقل عن 8 أشخاص جراء ضربات مسيرة إسرائيلية في جنوب لبنان عن يوم. وكانت إسرائيل قد هددت يوم أمس بضرب جنوب مدينة بيروت، والذي سبب في إنشاء قلق في عاصمة لبنان، إذ هرب آلاف من الناس إلى ملاذ آمن، في حين أطلقت حزب الله صاروخا إلى شمال إسرائيل. لقد بقيت العناية مركزة على لبنان في شرق آسيا بعد ظهور توقعات عن توصل إلى اتفاق ما بين إيران والولايات المتحدة وإسرائيل، وبالتالي يتم تسوية النزاع الجاري في شرق آسيا منذ شهور. وبهذا تنتهي الأخبار. السلام عليكم ورحمة الله.
1: नमस्कार आकाशवाणी समाचार के साथ मैं विकास मेहरोत्रा। सरकार ने केंद्रीय माध्यमिक शिक्षा बोर्ड द्वारा ऑन स्क्रीन मार्किंग प्रणाली के लिए सेवा अनुबंध से संबंधित मामलों की जांच के लिए 1 सदस्यीय समिति का गठन किया है। इस समिति की अध्यक्षता क्षमता निर्माण आयोग की अध्यक्ष एस राधा चौहान करेंगी। समिति 1 माह के अंदर कार्मिक और प्रशिक्षण विभाग को अपनी रिपोर्ट प्रस्तुत करेगी। इस बीच बोर्ड ने कक्षा 12वीं के विद्यार्थियों के लिए उत्तर पुस्तिकाओं की स्कैन की गई प्रतियों में पाई गई त्रुटियों के सत्यापन और उत्तरों के पुनर्मूल्यांकन हेतु ऑनलाइन पोर्टल खोल दिया है। ये सुविधा केवल उन्हीं विद्यार्थियों के लिए उपलब्ध है जिन्होंने अपनी मूल्यांकित उत्तर पुस्तिकाओं की स्कैन की गई प्रतियां प्राप्त कर ली हैं। भारत ने नेपाल के साथ सीमा विवाद सुलझाने में तीसरे पक्ष की किसी भी तरह के हस्तक्षेप को नकार दिया है। कुछ दिन पहले नेपाल के प्रधानमंत्री बालेंद्र शाह ने काफी समय से लंबित विवाद को सुलझाने में चीन और ब्रिटेन के शामिल होने की मांग की थी। विदेश मंत्रालय के प्रवक्ता रणधीर जायसवाल ने कहा कि सीमा मुद्दों के सभी पहलुओं को सुलझाने के लिए स्थापित द्विपक्षीय तंत्र मौजूद हैं।
2: भारत नेपाल सीमा का लगभग 98% हिस्सा निर्धारित हो चुका है। सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं, उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है।